0: ভূপেন হাজৰিকাৰ কণ্ঠৰ আধুনিক গীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া শুনক নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। असारको पहिलो उलाउमा राज्यको सातवटा जिल्लाका 45,000 अधिक मानिसहरू क्षतिग्रस्त भएका छन्। अरुणाचल प्रदेशमा भएको मुसलधारे वर्षाले गर्दा असमको धेमाजी, लखिमपुर, सोनितपुर, विश्वनाथ जिल्लाको साथै निचली असममा भएको वर्षाले गर्दा बङाइगाउँ, चिराङ, नलबारी लगायत सर्वमुठ 7 जिल्ला विस्तीर्ण जलमग्न भएका छन्। 7 जिल्लाका 14 राजस्व चक्रका 257 गाउँ उलाउमा क्षतिग्रस्त भएका छन्। अरुणाचलमा भएको मुसलधारे वर्षाले गर्दा धेमाजी जिल्लाको जोनाई, सिसी गाउँ, गोगामुख, धेमाजी, राजस्व चक्र 176 गाउँ क्षतिग्रस्त भएका छन्। हाल जिल्लाको उलाउ परिस्थिति अघिको भन्दा सामान्य उन्नत भएको छ। जोनाईको सिले र जोनाई नदीले उलाउले बाहिर जोनाई, लुहिजान, लोहितपुर, देउरी, बेराङ, बेङ्गली, अकल्यान्ड लगायत कम्तीमा पनि 20 गाउँ जलमग्न भएको छ। त्यसरी नै दिखारी खोलाको उलाउले जोनाई क्षेत्रको 15 गाउँ डुबाएको छ। जिल्लामा हाल बाल उलाउमा क्षतिग्रस्त भएको 12,000 मानिसहरूको निम्ति 9 आश्रय शिविर स्थापन गरिएको छ। सिमेन खोलाको उलाउले खोलामाथि निर्माण गरिएको रेल दलङको एउटा अंश लड्दाखेरि शिलापत्तार र मुर्कुङ सेलेक बीच अनिर्दिष्टकाल रेल जोगाजोग बन्द भएको छ। अरुणाचल प्रदेशको भूमिस्खलनको फलमा हिजो सिजी माघे ब्लक पोइन्टमा सिसी खोलाको स्रोत सम्पूर्ण रूपमा बन्द भएको हुँदाखेरि तल्लो क्षेत्रमा ठुलो उलाउ हुने आशंका गरिएको छ। विश्वनाथ जिल्लामा पनि हेलेम र गहपुर राजाचक्रको 20 गाउँ र लखिमपुर जिल्लाका बिहुपुरिया र सोनसिरी राजाचक्रका 15 गाउँ जलमग्न भएका छन्। डिब्रुगढमा ब्रह्मपुत्र र यसको

उपनयहरूको जलस्तर वृद्धि भएको छ। काजिरङ्गा राष्ट्रिय उद्यानमा पनि उलाउको समयमा वन्यजन्तुहरू राष्ट्रिय राजमार्गदेखि पार हुनको निम्ति जीवजन्तु सुरक्षाको निम्ति राष्ट्रिय राजमार्गमा 6 एनिमल करिडोरमा अत्याधुनिक सेन्सर क्यामेराहरू संस्थापन गरिएको छ। सिपसार जिल्लाको दिसाङमुख अफला सरागुडी लगायत विभिन्न क्षेत्रमा उलाउले क्षतिग्रस्त पारेको छ। कृषि र कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले 2 दिने कार्यक्रमले आज उत्तर पूर्वाञ्चल भ्रमण गर्नुहुनेछ। श्री चौहानले गुवाहाटीमा एक उच्च पर्यायको पर्यालोचना बैठकमा अंशग्रहण गर्नुहुनेछ। यो बैठकमा उलाउले असम र यसको छेउछाउका क्षेत्रहरूका शस्य गाउँ र कडा ढाँचामाथि परेको प्रभावको पर्यालोचना गरी सहयोग अभियानको अग्रगति मूल्यायन गर्नुहुनेछ र अधिक सहयोग र हस्तक्षेपको आवश्यकता विषय छलफल गर्नुहुनेछ। अखिल असम छात्र संघको भातृ संगठन असम उन्नति सभाको 2 साधारण अधिवेशन हिजो श्रीमन्त शङ्करदेव कला क्षेत्रमा अनुष्ठित भएको थियो। कला क्षेत्रको श्री श्री दामोदर देव अन्तर्जातिक प्रेक्षागृहमा अनुष्ठित यो साधारण अधिवेशनमा कतिपय विशिष्ट व्यक्तिको वक्तव्य परामर्श र उन्नति सभाको जिल्ला प्रतिनिधिहरूसँग भएको छलफलमा कतिपय सङ्कल्पहरू ग्रहण गरिएको छ। आकाशवाणी गुवाहाटीको 79 संख्यक प्रतिष्ठा दिवस उपलक्ष्य भोलि श्रीमन्त शङ्करदेव कला क्षेत्रमा श्रीमन्त शङ्करदेव आन्तर्जातिक प्रेक्षागृहमा जन्मदिवस शुभ शीर्षक एक कार्यक्रम आयोजन गरिएको छ। डिब्रुगढ जिल्लाको टिङखाङ समष्टि अन्तर्गत बुढीदिहिङको कृषकहरूसँग हिजो राज्य सरकारका सांस्कृतिक र उद्योग वाणिज्य विभागका मन्त्री विमल बराले एक बैठक अनुष्ठित गर्नुभएको थियो। राज्यका शिक्षा मन्त्री डाक्टर रमेश पेगुले नगाउँ जिल्लाको कतिपय व्यक्तिगत विद्यालयको पञ्जीयन र सेवाको कोट आवंटन क्षेत्रमा भएको अनियम विरुद्ध तदन्त घोषणा गर्नुभएको छ। ब्रह्मपुत्रको बक्समा रहेको तेजपुर ऐतिह्य हर्जर भ्रमणको शिलालिपि संरक्षणको निम्ति सोनितपुर जिल्ला प्रशासनले विशेष व्यवस्था ग्रहण गरेको छ। डिब्रुगढ जिल्लाका प्रहरी विभागले जिल्लामा नशालु पदार्थ सामग्री विरुद्ध अभियान चलाई हिजो धेरै परिमाणमा मादक द्रव्य र यससँग जडित कतिपय व्यक्तिहरूलाई पक्राउ पारेको छ। फिफा विश्वकपमा फुटबल प्रतियोगिताको नकआउट पर्यायको खेलमा भारतीय समयअनुसार गत रात्रि 10:30 बजेदेखि अमेरिकाको टेक्सासको ह्युस्टन स्टेडियममा अनुष्ठित एक खेलमा 5 बारका विश्वकप च्याम्पियन ब्राजिलले जापानलाई 2-1 गोलमा परास्त गरेको छ। अर्को एक खेलमा अमेरिकाका बस्टन स्टेडियममा पेनल्टीमा 4-1 गोलको व्यवधानमा पराग्वेले जर्मनीलाई परास्त गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महाअवशाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मिडियम एफको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21:24 भएको छ। यसका साथै म भास्कर दाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् वार्ता आधुनिक नेपाली साहित्यमा नारीको भूमिका शीर्षकमा। वार्ताकार हुनुहुन्छ रेवती मोहन उपाध्याय।
1: आधुनिक नेपाली साहित्यमा नारीको भूमिका। साहित्य समाजको दर्पण हो, साहित्य समाजको मार्गदर्शक पनि हो। साहित्यमा तदानीन्तन समाजको जिउँदो जाग्दो रूप प्रतिफलित हुने गर्छ। साहित्यको कालखण्ड विचार गर्दा पौराणिक कालको साहित्य त्यस ताकको समाज व्यवस्था परिस्थिति र प्रयोजनहरूको प्रतिफलन देखिन्छ। युग परिवर्तित हुँदै जान्छ, मानिसको चाहना सोचको पनि परिवर्तन हुँदै जान्छ। अघिको दाँजोमा अहिलेको तुलना निरर्थक पनि हुन

छ प्रायश। एक एक देशको ऐन व्यवस्था, भौगोलिक स्थिति र समयको मागलाई लिएर समाजमा विभिन्न परिवर्तन आएको पाइन्छ। वैज्ञानिक सोच विचारले मानिसको मनस मस्तिष्कमा प्रभाव परिसकेको हुन्छ। मानिस पुरानालाई छाडी नयाँलाई अँगाल्न पुग्छ, अँगाल्नु पनि पर्यो, नत्र त ग्लोबलाइजेसनको दाँजोमा अडिएर बस्ने गाह्रो पर्छ। समयको परिवर्तनको साथै साहित्यको पनि परिवर्तन हुँदछ। मोडर्न एक्स्ट्रा मोडर्न साहित्य सृजित हुँदैछन्। नेपाली साहित्य पनि त्यस लहरबाट अछुतो छैन। साहित्यले मानिसको भएर बोल्छ, लेख्छ र मार्गदर्शन पनि गर्छ। मानिसको हाँसो, रोदन, दुःख पीडा, उन्नति प्रगति, जय पराजय साहित्यमा झल्कन्छ नै। आजको आलोच्य विषय हो आधुनिक नेपाली साहित्यमा नारीको भूमिका। थालनीमा आधुनिक साहित्यबारे केही चर्चा गरौँ। समयको परिवर्तनको साथसाथै मानिसका समस्या, चाहना र सोचको पनि परिवर्तन हुन्छ नै। आधुनिक नेपाली साहित्यको कुरा गर्दा यो एउटा कालखण्ड हो, जुन कालखण्डमा परम्परागत रीतिरिवाजहरूका बारेमा प्रश्न खडा गरिन्छ। हाम्रा धार्मिक आख्यानहरूमा सत्यासत्य र औचित्यबारे शङ्का गरिन्छ। ठुला बडा अथवा प्रशासक वर्गको गुणगान छाडेर जनता जनदान जनार्दनको नयाँ चेतना व्यक्तिवाद, यथार्थवाद तथा सामाजिक सरोकारमा केन्द्रित गरी कलम चलाइन्छ। नेपाली आधुनिक साहित्यको चेतना र उद्भव मोतीराम भट्टबाटै भएको हो भन्ने विज्ञजनको भनाइ छ। विक्रमी सम्वत 1923 1953 उनले भानुभक्तको जीवनी त लेखे, तर शृङ्गारिक शैलीमा गजल मुक्तकहरू भित्राए। साँच्चै भन्नु हो भने भानुभक्त आचार्यको कालपछि नै हाम्रो आधुनिक नेपाली साहित्यको जग बसेको हो भन्न सकिन्छ। आधुनिक नेपाली साहित्यका विशेषताहरू यस प्रकार छन्। साहित्यको विषयवस्तु धर्मीय गोडामी र रक्षणशील विषयहरूलाई नकार्नु, सरकारको स्तुतिवाद छाडेर समाज, व्यक्ति, गरिबी, अन्याय, थिचोमिचो, प्रेम, प्रणय, स्वतन्त्रता जस्ता विषयमा यस साहित्यले प्राधान्य दिने गर्छ। भाषा शैली संस्कृत जस्तो अप्ठ्यारो भाषालाई परसार्दै सरल तथा बोलीचालीको नेपाली भाषा यसमा प्रयोग गरिने गरिन्छ। विधागत विविधता साहित्यमा विशेषत कवितामा अधिक ध्यान दिइन्थ्यो। आधुनिक नेपाली साहित्यमा कविता, कथा, उपन्यास, नाटक, निबन्ध तथा समीक्षा समेत विधा भित्रिएको छ। व्यक्तिवाद लेखकको आफ्नै अनुभूति, पीडा, विद्रोह आदि यसमा व्यक्त हुन थाल्यो। पाश्चात्यको प्रभाव अङ्ग्रेजी साहित्यको प्रभावले नयाँ वादहरू भित्रिन थाले, जस्तै रोमान्टिकवाद, प्रगतिवाद, यथार्थवाद, अस्तित्ववाद आदि। मुख्य विषयमा प्रवेश गर्नुभन्दा अघि आधुनिक नेपाली साहित्यको कालखण्ड बारे छोटो चर्चा गरौं। प्राथमिक काल विक्रमी सम्वत 1923 1991 मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण समको नाउँ उल्लेख भएको पाइन्छ। मध्यकाल विक्रमी सम्वत 1991 2017 लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपाल प्रसाद रिमालको भूमिका छ। आधुनिक काल विक्रमी सम्वत 2017 2046 भूपी शेरचन, पारिजात, इन्द्रबहादुर राई, मोदनाथ प्रस्तुतलाई लिन सकिन्छ। उत्तर आधुनिक काल अर्थात् वर्तमानको समय विक्रमी सम्वत 2046 यता खगेन्द्र सङ्ग्रौला, सोरु भक्त, बुद्धिसागरको नाम उल्लेख गर्न सकिन्छ। विशेषतः भानुभक्तकालीन रामायण युग सकिएपछि लेखक लेखिकाले आफ्नै मनका कुरा, सामाजिक समस्या र नयाँ विचारबारे लेख्न थालेको साहित्यलाई नै आधुनिक नेपाली साहित्य भनिन्छ। अब चर्चा गरौं आधुनिक नेपाली साहित्यमा नारीको भूमिका कस्तो के देखिन्छ। आधुनिक नेपाली साहित्यमा नेपाल भारतका धेरै नारीले कलम चलाएको पाइन्छ। वैश्विक परिवर्तनको प्रभावले नारीहरूको समस्यालाई लिएर ठाउँ ठाउँमा विद्रोह हुन थाल्यो। त्यसै त हाम्रो समाज पुरुष प्रधान हो। नारी समाजले पुरुष प्रधान समाजबाट न्याय विचार नपाएको गुनासो उठ्न थाल्यो। हुन त आर्य नारीहरू सर्वपूज्य छन्, इतिहास शास्त्रले दर्शाएकै छ, तर
पाश्चात्यको प्रभाव, मानिसको मानवीय प्रमूल्य बोधको अभावले नारीको हक अधिकार

0: न्याय समताको प्रश्न उठ्यो र नारीवादको विकुल फुग्न थाल्यो। नहोस् पनि किन, रत्नगर्भा भनिने नारी लुण्ठित भए, जसलाई जगत जननी भनिन्छ तिनै नारी धर्षिता भए। दाइजो, अपहरण, तलाक, लैङ्गिक वैषम्य आदिले नयाँ पुस्ताका नारी समाजलाई जागरूक बनायो र उब्जियो नारीवाद, फेमिनिजम। अहिलेका नारी लेखिकाहरूमा नारीवादको प्रभाव प्रबल रूपमा पर्न गएको छ। यो पनि सत्य कुरो हो कि भारत तथा छिमेकी राष्ट्रका धेरै नारी साहित्यकारहरूलाई नारीवादी लेखनले प्रभावित पार्न सकेको छैन। नारीवादको मुख्य उद्देश्य हो पुरुष प्रधान समाज व्यवस्थालाई नकार्ने, लैङ्गिक भेदभाव निर्मूल गरी नारीलाई सशक्त पार्ने। नारीवादका प्रमुख आयाम र सिद्धान्तहरू यस प्रकार छन्: समान अधिकार, कार्य गर्दा समान तनख्वा पाउनुपर्छ, छोरा वा छोरीलाई सम्पत्तिको समान अधिकार दिनु पर्दछ, समान शिक्षा ग्रहणको अधिकार हुनुपर्दछ, जागिरमा समान अधिकार हुनुपर्दछ, शोषणबाट मुक्ति पाउनुपर्दछ, घरायसी हिंसा, यौन उत्पीडन आदि बन्द हुनुपर्छ। नारीले आफ्नो शरीर, बच्चा जन्माउने अधिकारमा आफूले निर्णय लिन पाउनुपर्छ। नारीवादमा उदारवादी लिबरल फेमिनिजम नारीवाद पनि छ, जस्तै कानून र राजनैतिक सुधारद्वारा नारी पुरुषले मिलेर सहवस्थान गर्न सक्नेछन्। नारीवादमा अर्को अपवाद छ, कट्टरपन्थी नारीवाद, रेडिकल फेमिनिजम। यस वादले पुरुष प्रधान समाज व्यवस्थालाई जरै समेत उखेल्ने धारणा राख्दछ। मार्क्सवादी, समाजवादी, मार्क्सिस्ट फेमिनिजम नारीवादले भने नारीहरूको शोषणको कारण पुँजीवाद व्यवस्था हो र पितृवादी समाज व्यवस्था हो भनी ठान्दछन्। नयाँ युगको नयाँ विचारधाराले ग्रसित हाम्रो नेपाली भाषी गोर्खे समाजमा पनि निकै प्रभाव परिसकेको छ। हाम्रो समाजमा रीतिनीति पालनमा अरुचि, पति धर्म, पत्नी धर्ममा कमी, राजनैतिक प्रभाव आदिले हाम्रो नारी समाज प्रभावित भइसकेको छ। अब आधुनिक नेपाली साहित्यमा हाम्रा नारीहरू संलग्न भएका कुरा गरौं। हामीले विशिष्ट नारीवादी लेखिका पारिजातको लेख पढेकै छौं। पारिजातले नारीवादी आन्दोलनको शङ्खनाद गरेकी छिन्। उता दिव्याङ्गी झमक घिमिरेले नारीवादी सोचमा आमूल परिवर्तन ल्याएकी छन्। नारी सत्ताको जागरणका लागि कलम चाल्ने नारीहरूमा डाक्टर कविता लामा, मञ्जुश्री थापा, डाक्टर राजकुमारी दाहाल, रचना अनाकार, प्रोफेसर सरस्वती बोहरा, डाक्टर इन्दुप्रभा देवी, निरु शर्मा पराजुली, रिजु देवी, नैना अधिकारी, नवप्रभा अधिकारी, पूजा उपाध्याय, निलिमा आचार्य, इन्दिरा गौतम, कुञ्ज देवी उपाध्याय, भारती भण्डारी, दुलुमणि उपाध्याय आदि नवीन प्रवीण नारी कवि साहित्यकारहरूले नारीको हक अधिकारका लागि साहित्यमा उद्गार पोक्ति गरेको पाइन्छ। समग्रमा हाम्रो नारी साहित्यिक समाज सशक्त छ, जागरूक छ। नारी पूजनीय हुन्, वन्दनीय हुन्। हाम्रो नेपाली भाषी गोर्खे समाजमा स्वामी स्त्री पुत्र परिवार मिलेर सुख शान्तिका साथ सुदीर्घ जीवन यापन गर्ने उद्देश्य हो। नारीले पुरुषको अपमान गर्नु, पुरुषले नारीको मर्यादा हानि गर्नु यो राम्रो काम पनि होइन। समाजमा परस्परमा सम्मान, आदर, भक्ति, प्रेम रह्यो भने हक अधिकारका निम्ति कचिङ्गल गरिरहनु पर्ने छैन। परस्परले परस्परका सुख दुःख, पीर मर्का बुझिदिँदा क्लेश लाग्ने, विद्रोह गर्ने कुनै कुरै आउँदैन। फलस्वरूप हाम्रो धर्म संस्कृति पनि यथावत रहने र समाज व्यवस्थामा पनि विसङ्गति हुँदैन थियो। यस खाले विरूप कार्यकलापको मुख्य कारण हो आदर्शगत जीवन यापनको अभाव। हामी सबै श्रेष्ठ आदर्शमा अनुप्राणित भई चल्न सके हामीमा शान्ति आउनेछ, हाम्रो प्रगति हुनेछ।
1: यतिन्जेल सुन्दिनुहुन्थ्यो साहित्यिक कार्यक्रम अन्तर्गत आधुनिक नेपाली साहित्यमा नारीको भूमिका शीर्षकमा। वार्ताकार हुनुहुन्थ्यो रेवती मोहन उपाध्याय। कार्यक्रमको अन्तिम चरणमा श्रोताहरूलाई मनोरञ्जन गराउँदैछु केही गीत सुनाएर। गीत सुन्ने क्रममा यो पहिलो गीत स्वीकार्नुहोस्, नरबहादुर दर्जीको स्वरमा।

0: बजाउनु पर्छ।
1: कर्ण मिजालले गाएको यस गीतका साथै आजको गीतको कार्यक्रम यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महोबा शाखाबाट बढिरहेको छौँ। समय अहिले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि अपराह्न 3:15 सम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।